مال میں اندر سوپڑ کس طرح ہے؟ تو اندر ادم کرے دیا جی ادم کمان دیا سکھ من اسی ادم کی اپنی طرح میں سکھ کا نہیں چڑے دور میرے چل کے گرو کی اصل پر سربت مائی پائی ماں گرو کی گوشت میں یہ تا ادم کوئی ساڈے وقت ہو رہا ہے گرو پڑے گا گرو کہے گا گردوارے جا گرو کی کرپا ہوئے گی تو بانی پڑھ وہ تو سر ہی کر گرو کبھی نہیں کہہ بانی نہ پڑھ گرو نہیں کہہ کہ ستسنگ نہ حجت ہے یہ من رکھ نہیں گرو تو پرہیز ہے کت جائے بھائی ستسنگ بھی جتنے ہر سال ہر نام بنا یہ نہ کرنے بہانے کہ میرے کی مت آپ گرو بانی پڑھائے گا آپ امر چڑے گا کدے نہیں کیا بھی گرو آپ روٹی کھوائے گا واسطے سارا اپرانا کرتے کرتے ساری سمگری بھی کر لیا تا جا کے پرشادہ تیار ہو جائے پرشادے واسطے اتوں میں آدم بھوجن واسطے بھی جو تم کرے دیا جی اس کو کمان دیا تیا دیا تب مل نان اتری کمائی کر تیسرا کرم ہے اس واحگرو کا سمرن نان اتری چنت جی چنتا نے اب سان ہر ویلے ساڑ دی رہی ہے کہ دور ہو گیا کلی کا پتا جی نے تو سکھ نو مہان ادم میری سات سے نے تے ادم دیا تو دنیا چاقا پہ پنجاب کی دھرتی تھی کس طرح سوارے اپجوالا بنا ہے سارے دیش نو ان ملتا ہے اتنی مرضی ٹیکنیکل ویو دے نال گرو نے تے بڑی بخشی دنیا نے یہ سدھ کر دیتا ہے کہ سارے دیش واسی خاص کر کے گرو کے سکھان کے اندر مہان بخشی جہے کام ہاتھ پاندے چڑھنی ہے گرو نے نانک نام چڑھنی سدا کیونکہ نانک کے نام نال چڑھ بابا جی بابا نند سنگھ جی مہاراج کے دو ارتھ کرتے نانک نام چڑھتی قلم جی کو دھن گرو نانک پاتشاہ جی کا نام ہے وہ سدا چڑھتی قلم یا نانک نام چڑھتی کلا جی کو گرو کا نام ہے وہ چڑھتی کلا رہ کے کسی کا برا نہیں سوچتا تیرے پانے سروت کرو کرنی کرنی ہے سمرن دھرم کی کرن یہ بھی بندگی بانی پڑھنی ہے واحگرو کا جاپ کرنا یہ بھی بندگی دان پور کرنا یہ بھی بندگی کال کھائے کے چتو دے نانک رہا نانک چنیا کھیا یہ بھر جانے کوئے سرتے چنی گیان کی جوگی کا جگ
योगी की चुनी कहनी है जति सुरते चुनी ज्ञान की योगी का जत होए राजे चुनी न्याओ की फिक्र ही का तत् दान गृहस्थी का धर्म है दान सुन दान सुनती है संत भी माया ही दंग मारन लगे बहुत ही माया है जी दंग मार दी है किस तरह होमे आ जाए कहीं माया का ही मंत्र माया का ही मान पर नहीं ये तो वाहगुरु की बख्श ये तो वाहगुरु की दात ये वाहगुरु की अर्पण करते नहीं पानी चलता पवित्र रहा है तन चंगे पास गुरु के लेखे लगता रहे तो सुखदाई है दान पुन करना ये सिमर सत्संग करते हैं ये भी सिमर स्वादन स्त्री पति की सेवा कर रही है बाबा जी बच्चे कर दे ये कोई बीबी घर माड़ा फेर ली रोटी का टाइम हो गया प्रशादा तैयार नहीं किया पति घर आए भगवान प्रशादा तैयार हो क्योंकि टाइम है रोटी का खाने उन्होंने कहा स्वामी मैं तो नाम से जपती रोटी आप पका के खाई बाबा जी कहते थे इसका नाम नहीं है ये मनमत तेरी माड़ा फेरी ये मनमत है नाम की है ये रोटी का टाइम हो गया तो अपने पति वास्ते सोना पुछा का प्यार करके पत्नी क्योंकि कम कर दिया या उन्हें कम किया तो सवेरे भोजन त्याग करना यह भी सिमरन है बाणी भी पढ़ती है हर सदगुरु जी पहले पहले हर कोई जागे किसी महापुरुष ने किए सारी दुनिया सवेरे जाग रही दूजे पैरे भोगी तीजे पैरे तस्कर जागे तस्कर केंद्र चोर तीजे पैरे तस्कर जागे चौथे पैरे जो तो समय योगी के ज्ञान गुरसिख ने ज्ञान अंदर तम पिछल राती जागर जाके की करना नाम दान इशनान करना इशनान करना ते बह के जपना सपना दान पुन भी नाम दान इशनान करना फिर मिठा बोलना निव चलन नाम जप के बाणी पढ़ के नहीं कि लोगों ने झगड़ी करता सही ही करता तेरे वर्गा तो नहीं मिठा बोला ये अमृत पीता है तो रखना उस मिठास पड़ी है मिठा बोलन निर्चल निमतार करे गुरु के सिख का मन नीवा तो देखा मत अजकल उल्ट चल गया तो मन ऊंचा हो गया तो मत नहीं ताइ सिखी भी जी खुशबू है साढ़े अंदरों का मिठा बोलन निर्चलन हथों दे के भला मनाए हथों दे के तो शुक्र करना पाशा तेरी कृपा थोड़ा सोना खाऊ थोड़ा सोना ते थोड़ा पैसा भी नहीं लिखा सिखता है कर्म थोड़ा सोना ते थोड़ा पर मिकदार भी लिखे कितना थोड़ा समीए ते कितना थोड़ा खाई जे अगे अठ रोटियां खादियां तो सत खा ली जे अगे बारह घंटे सौनियां तो दस घंटे सो ली कोई निगरान कोई कोई समीए ने बाबा जी की भी बेनती की